0: ریڈیو ویتستا, ہم سفر زندگی کا, آپ کا اپنا ریڈیو, آپ کی آواز دل سے سنتے رہیے ریڈیو ویتستا.
1: تو شروتا, سنا آپ نے یہ جو ہم سن رہے تھے نا, جینا یہاں مرنا یہاں, اس کے سوا جانا کہاں. واسطو میں زندگی تو یہیں سے شروع ہوتی ہے اور یہیں پہ ختم ہوتی ہے. اس کے بعد جو دوسری زندگی ہے نا, لائف آفٹر ڈیتھ, اس کا تو کسی کو نہیں پتا, کیونکہ کس نے جا کر چٹھی لکھی ہے کہ میں یہاں پہنچ گیا ہوں اور کیسا ہوں. دیپا جی نے بتا دیا, دیا جی نے بتایا کہ میں کیسی ہوں. انہوں نے اپنے کچھ پنوں کی باتیں کی تھی, ان پنوں کے اوپر احساسوں کی بکھری ہوئی سیاہی کے جو شبد ہیں, ان سے ہمیں روبرو کرایا. انہوں نے ساری رتویں چند شبدوں کے بیچ میں ہی ہمارے سامنے لے آئے. آئیے اب سنتے ہیں دیا شرما جی سے ان کی یہ رچنا.
2: دھنیواد. سب سے پہلے تو میں ریڈیو ویتستا کے چوتھی ورشگانٹھ پر بہت بہت شبھ کامنائیں آپ سب کو دیتی ہوں.
1: بہت بہت دھنیواد.
2: ایشور سے پرارتھنا ہے کہ ریڈیو ویتستا نتیہ پرتی انتی پتھ پر اگرسر رہے اور وشو بھر میں ریڈیو ویتستا کا نام ہو, سب اس کو سنیں.
1: بہت بہت دھنیواد.
2: اور ریڈیو ویتستا کے لیے میں نے دو پنکتیاں لکھی تھی, وہ رکھنا چاہوں گی. ریڈیو ویتستا خوب چلے, چلے دیوس اور رین. ریڈیو ویتستا خوب چلے, چلے دیوس اور رین. فیس بک پر لائیو دیکھ, اس کے بڑھتے جائیں فین.
1: واہ کیا بات ہے, کیا بات ہے, بہت اچھا.
2: فیس بک پر لائیو دیکھ, اس کے بڑھتے جائیں فین. اور دو پنکتیاں اور ریڈیو ویتستا کے ہی نام کرنا چاہوں گی.
1: جی جی.
2: جو سب سے سب کی پہچان کرائے, جو سب سے سب کی پہچان کرائے, یہ وہ رستہ ہے. جو سب سے سب کی پہچان کرائے,
1: یہ
2: وہ رستہ ہے. دنیا بھر میں پرچارت پرسارت ریڈیو ویتستا ہے.
1: واہ واہ واہ,
2: ریڈیو ویتستا ہے.
1: ایشور کرے آپ کی کامنا جلد پورن ہو, دنیا بھر میں پرچارت پرسارت ریڈیو ویتستا ہے. جی,
2: میری شبھ کامنائیں. اور ایک چھوٹی غزل رکھوں گی.
1: جی.
2: زندگی سے ملال کیا کرنا, زندگی سے ملال کیا کرنا, بے وجہ پھر خیال کیا کرنا.
1: واہ بہت اچھے, بہت اچھے,
2: شکریہ. صرف خاموشیاں جواب ہیں تو الٹے سیدھے
1: سوال
2: کیا کرنا.
1: یہ آپ مجھ پہ طنز کس رہی ہیں, بہت خوب. بہت خوب, کوئی بات نہیں.
2: خاموشیاں, صرف خاموشیاں جواب ہیں تو الٹے سیدھے سوال کیا کرنا, زندگی سے ملال کیا کرنا. جیت دونوں طرف انہی کی ہے, یہ آپ کو سمرپت. ابھی آپ نے بولا ہے کہ مجھ پر طنز, تو اس کا یہ میرا پرتیوتر کہ جیت دونوں طرف انہی کی ہے, پھر بھی سکہ اچھال کیا کرنا.
1: جی,
2: دونوں طرف انہی کی ہے, پھر بھی سکہ اچھال کیا کرنا. درد عادت میں یوں بھی شامل ہے, درد عادت میں یوں بھی شامل ہی, ان کو دل سے نکال کیا کرنا.
1: بہت اچھے, بہت اچھے, دھمکیوں کے ساتھ میں بہت خوبصورت انداز. جی
2: شکریہ. اور میری پسندیدہ لائن, خواب سارے نہیں مکمل ہوں, خواب
1: سارے
2: نہیں مکمل ہوں, پھر حقیقت کھنگال کیا کرنا. کیا
1: بہت اچھے, بہت خوب.
2: اور جیست انہی کے نام کر دی ہے, جیست उन ही के नाम कर दी है, खुद को खुद ही हलाल क्या करना।
1: वाह वाह, बहुत अच्छा।
2: खुद को खुद ही हलाल क्या करना। और आखिरी शेर, सबके अपने तरीके चलने के, सबके
1: अपने
2: तरीके चलने के, इसमें इतना कमाल क्या करना।
1: वाह वाह वाह, बहुत खूब, बहुत खूब।
2: से मला
1: आपका मतलब ये है कि बस कुछ नहीं करना, क्या करना
2: नहीं, बहुत कुछ करना है।
1: नहीं, आपने कहा बहुत कुछ, मैं समझता हूँ। ठीक है, चैलेंज है अपनी जगह पे, आपने दे दिया, हमने स्वीकार कर लिया। हम तो आपसे एक बात कहना चाहते हैं कि तुम मुझसे दूर थे कभी, मैं तुमसे दूर था। अंजलि जी, आपका ध्यान चाहूंगा। तुम मुझसे दूर थे कभी, मैं तुमसे दूर था, जरा खुद ही फैसला करो किसका कसूर था।
2: वाह वाह,
1: तुम मुझसे दूर थे कभी, मैं तुमसे दूर था, जरा खुद ही फैसला करो किसका कसूर था। जब तक न देख पाई थी मेरी नजर तुम्हें, जब तक न देख पाई थी मेरी नजर तुम्हें, मुझको भी अपने आप पे बेहद गुरूर था, मुझको भी अपने आप पे बेहद गुरूर था। तो मैं दिया जी आपसे ये जानना चाहूंगा, आपने कहा क्या करना है, तो बहुत कुछ करना है। आप सिर्फ मुझे बताइए आपको क्या सुनना है।
2: मेरा सबसे पसंदीदा गाना तू इस तरह से मेरी जिंदगी में शामिल है।
1: वाह, तो इस तरह से मेरी जिंदगी में शामिल है। तो आइए दर्शकों, और जो हमारे चाहने वाले हैं, हम उन सबको ये सुनाते हैं ये गीत,
2: तो इस तरह से मेरी जिंदगी में शामिल।
1: ये गीत आप सुनना चाहते हैं, तो जाहिर सी बात है ये गीत आप सुनते रहते होंगे, आपको बहुत ज्यादा पसंद है। तो आप ये गीत की चंद लाइनें हमारे श्रोताओं के लिए गुनगुनाइए, और उसके बाद हम दर्शकों आपको सुनाएंगे ये गीत, जो वास्तव के बीच में ओरिजिनल गीत है। अभी इस गीत को आप गुनगुना के हमारे श्रोताओं को सुनाइए।
2: मैं अंतरे से शुरू करूंगी।
1: आप मुखड़ा अंतरा जहाँ से चाहे शुरू कर लीजिए।
2: तेरे बगैर जहाँ में कोई कमी सी थी।